0: त्यबा मिहुंगे दरी कयाम द्वहुं त्यबा मिहुन्नक मंफाय नुको देने थे त्यबा मिहुंगे मेदुगा एकलांगे एद्वहुं निया कुरवाने थे अल्लाही त्यबा मिहुं कुरा कंत मोला बल्लवा वुडगंवा रसखलांगे
1: قد كانت لكم أسوة حسنة